0: श्रोताले दिनजेल सुन्दै हुन्थ्यो लोक तथा आधुनिक गीत। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो समाचार। अलिसा खवासबाट सुन्नुहोस्।

0: प्रथम मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरात, यूएई, नेदरल्याण्ड, स्वीडेन, नर्वे गइरहनु भएको छ। गृहमन्त्री अमित शाहले भन्नुभएको छ कि राष्ट्रिय आपदा मोचन बल एनडीआरएफले दुई दशकको अल्प अवधिमा देशका 140 करोड़ नागरिकहरूको विश्वास जितेको छ। कंग्रेस विधायक वीडी सतीशन केरलको नयाँ मुख्यमन्त्री हुनेछन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अनि चीनका राष्ट्रपति शी जिनपिङले आज चीनको राजधानी बेजिङमा आयोजित शिखर सम्मेलनमा भाग लिनुभयो र मौसम विभागले आज पश्चिम मध्यप्रदेश, पूर्वी अनि पश्चिमी राजस्थान, गुजरात तथा महाराष्ट्रको केही भागहरूमा भीषण लूको अनुमान व्यक्त गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरात, यूएई, नेदरल्याण्ड, स्वीडेन, नर्वे र इटलीको 6 दिवसीय भ्रमणमा जानुहुनेछ। हिज साँझ नयाँ दिल्लीमा पत्रकारहरूलाई जानकारी दिनुहुँदै विदेश मन्त्रालयका सचिव सीबी जर्जले आफ्नो 5 देशहरूको भ्रमणको पहिलो चरणमा प्रधानमन्त्री श्री मोदी शुक्रबार संयुक्त अरब अमिरात पुग्नुहुनेछ, जहाँ उहाँले राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयानसँग भेट गर्नुहुनेछ। उहाँले भन्नुभयो, दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू, विशेष गरी ऊर्जा सहयोगका साथै आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचारहरू आदान प्रदान गर्नुहुनेछ। भारत अनि संयुक्त अरब अमिरात, यूएई को बलियो साझेदारीलाई एक अन्य नयाँ स्तरमा पुर्याउन प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि अबुधाबीमा यूएई का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयानसित भेट गर्नुहुनेछ। प्रधानमन्त्रीको यो यात्रा दुई देश बीच एक वर्षदेखि चलिरहेको उच्च स्तरीय सहभागितामा तीव्रता पनि हुन गइरहेको छ। यसै वर्ष जनवरी महिनामा शेख मोहम्मदको पछिल्लो एक दशकमा भारतको 5 औं भ्रमण अनि यूएई का राष्ट्रपतिको रूपमा उहाँको 3 रो आधिकारिक भ्रमण भएको थियो। भ्रमण अवधि दुवै नेताहरूले आफ्नो व्यापक रणनीतिक साझेदारीको समीक्षा गर्नुभएको थियो अनि धेरै महत्वपूर्ण साझेदार सम्झौताहरूको आदान प्रदान गर्नुभएको थियो। यसमा सबैभन्दा महत्वपूर्ण एक औपचारिक रणनीतिक तथा साझेदारी सम्झौता रहेको थियो, जो द्विपक्षीय सुरक्षा सम्बन्धहरूमा एउटा महत्वपूर्ण कदम थियो। ब्रिक्स देशहरूको विदेश मन्त्रीहरूको 2 दिवसीय बैठक नयाँ दिल्लीमा शुरू भएको छ। यसको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गरिरहनु भएको छ। बैठकमा ब्रिक्स सदस्य देशहरू र साझेदार देशहरूका विदेश मन्त्री र प्रतिनिधि मण्डलका प्रमुखहरूले भाग लिइरहेका छन्। भारतको अध्यक्षतामा आयोजित यस वर्षको विषय छ, लचिलोपन, नवाचार, सहयोग र सतत विकासको लागि निर्माण। यो विषय प्रधानमन्त्री नरेन्द्र मोदीको मानवता प्रथम अनि जनकेन्द्रित दृष्टिकोणबाट प्रेरित छ। यस अवसरमा बोल्नुहुँदै विदेश मन्त्री डाक्टर एस जयशंकरले शान्ति र सुरक्षा विश्व व्यवस्थाको केन्द्रमा रहेको बताउनुभयो। उहाँले अझ भन्नुभयो, पछिल्लो द्वन्द्वले वार्ता र कूटनीतिको महत्वलाई अझ स्पष्ट पारेको छ। उहाँले यो जटिल र अनिश्चित विश्वमा छलफल समानताको सिद्धान्त र साझा तर फरक जिम्मेवारीको पालना गर्दै दिगो विकासतर्फ अघि बढ्नु आवश्यक रहेको बताउनुभयो। श्री जयशंकरले प्राविधिक प्रगतिले विश्वव्यापी परिदृश्यलाई नयाँ आकार दिइरहेको र यसलाई सुशासन र समावेशी विकासका लागि उपयोग गर्न सकिने बताउनुभयो। आतंकवाद विरूद्ध सहकार्यलाई बलियो बनाउनमा पनि साझा स्वार्थ रहेको उहाँले बताउनुभयो। डाक्टर जयशंकरले साझेदार देशहरूको उपस्थिति र सहयोगलाई बलियो बनाउने प्रतिबद्धताका लागि धन्यवाद दिनुभयो। उहाँले भन्नुभयो, सबै सहभागी र सदस्य राष्ट्रहरू द्विपक्षीय र बहुपक्षीय अन्तर्क्रियाको माध्यमबाट नियमित सम्पर्कमा छन्। जयशंकरले आजको बैठकले विचार आदान प्रदान गर्न र विचारहरूमा सहमति विकास गर्न एक मञ्च प्रदान गर्ने बताउनुभयो। डाक्टर जयशंकरले भन्नुभयो, जारी द्वन्द्व, आर्थिक अनिश्चितता र व्यापार, प्रविधि र जलवायु परिवर्तनसित सम्बन्धित चुनौतीहरूले विश्व परिदृश्यलाई परिवर्तन गरिरहेको र ब्रिक्सले यसमा अर्थपूर्ण र स्थिर भूमिका खेल्ने अपेक्षा बढ्दो छ। ऊर्जा, खाद्य, मल र स्वास्थ्य सुरक्षामा धेरै देशले चुनौतीको सामना गरिरहेको भन्दै उहाँले ब्रिक्सले यो अवस्थालाई अझ प्रभावकारी रूपमा ग्रह गर्नुभयो।
1: हम ऐसे समय में मिल रहे हैं जब दुनिया तेजी से बदल रही है। अंतर्राष्ट्रीय तनाव, संघर्ष, आर्थिक अनिश्चितता और व्यापार, तकनीक तथा जलवायु से जुड़ी चुनौतियां वैश्विक स्थिति को प्रभावित कर रही हैं। ऐसे समय में ब्रिक्स से सकारात्मक और स्थिर भूमिका निभाने की उम्मीद बढ़ी है। आज कई देश ऊर्जा, भोजन, उर्वरक, स्वास्थ्य सुरक्षा और वित्तीय सहायता जैसी चुनौतियों का सामना कर रहे हैं। ब्रिक्स उन्हें इन समस्याओं से बेहतर तरीके से निपटने में सहायता कर सकता है।
0: गृह मंत्री अमित शाहले भन्नुभएको छ कि राष्ट्रिय आपदा मोचन बल एनडीआरएफले दुई दशकको अल्पावधिमा देशका 140 करोड़ नागरिकहरूको विश्वास जितेको छ। श्री शाहले गाजियाबादमा आज एनडीआरएफको राष्ट्रपति ध्वज समारोहमा भन्नुभयो कि देशमा कहीँ पनि कुनै आपदा आउँदा वा आउने संकेत प्राप्त हुँदा एनडीआरएफको उपस्थितिले मानिसहरू सुरक्षित महसुस गर्दछन्। उहाँले भन्नुभयो कुनै पनि सशस्त्र बललाई राष्ट्रपति ध्वज सम्मान प्राप्त हुनु गर्वको कुरा हो। श्री शाहले भन्नुभयो कि राष्ट्रपति द्रौपदी मुर्मूले आपदाको समय एनडीआरएफ, एसडीआरएफ, पञ्चायतहरू, राज्य निकायहरू, एनसीसी, एनएसएस अनि हजारौं आपदा मित्रहरूको प्रयासको पनि सराहना गर्नुभयो। श्री शाहले अझ भन्नुभयो कि एनडीआरएफका कर्मी जब पनि राहत अनि बचाव कार्यको लागि विश्वमा कहीँ पनि जाँदछन् उनीहरूले सदैव मानिसहरूबाट माया अनि विश्वास पाउने गर्दछन्।
2: एनडीआरएफ को राष्ट्रपति इंसान का सम्मान दिया गया तो हम सबके लिए गौरव और प्रतिष्ठा की बात।
3: ये सम्मान एनडीआरएफ के समस्त बल के सेवा, साहस, शौर्य और समर्पण के संचित गुणों का सम्मान है। 20 साल के कम अंतराल के अंदर आपदा बचाव के क्षेत्र में भारत को वैश्विक नक्शे पर रखने का काम एनडीएमए और एनडीआरएफ ने किया है।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
5: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको

0: त्यही बेंगलुरुको टिम अङ्क तालिकामा 16 अङ्कसित शीर्ष स्थानमा रहेको छ। रोयल च्यालेन्जर्स बेंगलुरु नेट रन रेटको आधारमा गुजरात टाइटन्स भन्दा अघि रहेको छ। मौसम विभागले आज पश्चिमी मध्य प्रदेश, पूर्वी अनि पश्चिमी राजस्थान, गुजरात तथा महाराष्ट्रको केही भागहरूमा भीषण लूको अनुमान व्यक्त गरेको छ। कोंकण अनि गोवामा पनि दिनभरि गरम अनि उष्णता पूर्व मौसम रहने सम्भावना छ। पूर्वोत्तर अण्डमान अनि निकोबार द्वीप समूह, केरल, माहे, पश्चिम बंगालको तराई क्षेत्र, सिक्किम, तमिलनाडु, पुडुचेरी अनि कराईकलको केही भागहरूमा भारी वर्षा हुने अनुमान छ। तटीय कर्नाटक, झारखण्ड अनि उत्तरी आन्तरिक कर्नाटकका भागहरूमा आज गर्जनसाथ वर्षा हुने सम्भावना छ। आगामी 2-3 दिनमा दिल्ली, चण्डीगढ, हरियाणा, बिहार, छत्तीसगढ, पंजाब, कर्नाटक अनि तेलंगानाको केही भागहरूमा गर्जनसाथ हल्का वर्षा हुने सम्भावना छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरत, युएई, नेदरल्याण्ड, स्वीडन, नर्वे र इटलीको 6 दिवसीय भ्रमणमा जानुहुनेछ। ब्रिक्स देशहरूको विदेश मन्त्रीहरूको 2 दिवसीय बैठक नयाँ दिल्लीमा शुरू भएको छ। यसको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गरिरहनु भएको छ। गृहमन्त्री अमित शाहले भन्नुभएको छ कि राष्ट्रिय आपदा मोचन बल एनडीआरएफले 2 दशकको अल्पावधिमा देशका 140 करोड़ नागरिकहरूको विश्वास जितेको छ। कंग्रेस विधायक वीडी सतीशन केरलको नयाँ मुख्यमन्त्री हुनेछन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अनि चीनका राष्ट्रपति शी जिनपिङले आज चीनको राजधानी बेजिङमा आयोजित शिखर सम्मेलनमा भाग लिनुभयो। र मौसम विभागले आज पश्चिमी मध्य प्रदेश, पूर्वी अनि पश्चिमी राजस्थान, गुजरात तथा महाराष्ट्रको केही भागहरूमा भीषण लूको अनुमान व्यक्त गरेको छ। यसका साथै अहिलेलाई समाचार पूरा भयो।
1: समसामयिक समीक्षा, अनुवादक तथा वाचक सिल्भेस्टर लेप्चा। विषय रहेको छ भारत र श्रीलंकाले शताब्दी पुरानो सभ्यता, सांस्कृतिक र आध्यात्मिक सम्बन्ध साझा गरेको छ। आलेख विदेश सेवा डेस्क, एनएसडी आकाशवाणी। भारत श्रीलंकाको सबैभन्दा नजिकको छिमेकी हो र दुवै देशहरूको बीच सम्बन्ध 2500 वर्षभन्दा पनि अधिक पुरानो हो, जसले एक बलियो सभ्यतागत र ऐतिहासिक जुडाउलाई दर्शाउँदछ। भारतको छिमेकी सर्वोपरि नीति र महासागर क्षेत्रीय सुरक्षा र विकासको लागि पारस्परिक र समग्र उन्नतिको परिकल्पनामा श्रीलंकाको केन्द्रीय स्थान रहेको छ। द्विपक्षीय सम्बन्ध परिपक्व र विविध छ, जसमा समकालीन महत्वका सबै क्षेत्र सामेल छन्। दुवै देशहरूको साझा सांस्कृतिक र सामाजिक विरासत र उनीहरूको नागरिकहरूको बीच व्यापक आपसी सम्पर्कले एक बहुआयामी साझेदारीको निर्माणको आधार प्रदान गर्दछ। भारत परम्परागत रूपले श्रीलंकाको सबैभन्दा ठूलो व्यापारिक साझेदारहरूमध्ये एक रहेको छ। वित्त वर्ष 2024-25 भारत र श्रीलंका बीच माल व्यापार 5.8 अरब अमेरिकी डलर रहेको थियो, जसमा भारतको निर्यात 4.5 अरब अमेरिकी डलर र श्रीलंकाको निर्यात 1.3 अरब अमेरिकी डलर रहेको थियो। चालू वित्त वर्ष 2025-26 अप्रेल जनवरीको समय अवधि द्विपक्षीय व्यापार 5.54 अरब अमेरिकी डलर रह्यो, जसमा श्रीलंकाको भारतको निर्यात 4.26 अरब अमेरिकी डलर थियो। भारतले वस्तुहरू र सेवाहरू दुवैको कभर गर्ने आर्थिक र प्रौद्योगिकी सहयोग सम्झौता ETCA अन्तिम रूप दिनका लागि श्रीलंकाको साथ बातचित फेरि शुरू गरेको छ। श्रीलंकाको साथ भारतको विकास सहयोग हाम्रो द्विपक्षीय सम्बन्धहरूको सबैभन्दा महत्वपूर्ण स्तम्भहरूमध्ये एक हो। श्रीलंकालाई भारतद्वारा दिएको कुल ऋण सहायता 7.5 अरब अमेरिकी डलर भन्दा अधिक छ, जसमा 4.1 अरब अमेरिकी डलरको भारतले श्रीलंकाको 25 जिल्लाहरूमा जनकेन्द्रित विकास परियोजनाहरू चलाइरहेको छ, जसले बुनियादी ढाँचा, आवास, स्वास्थ्य, आजीविका र पुनर्वास, शिक्षा, कृषि, नवीकरणीय ऊर्जा, रेलवे, औद्योगिक विकास आदि सहित लगभग सबै प्रमुख क्षेत्रहरूलाई कभर गर्दछ। लोकसभा अध्यक्ष श्री ओम बिरलाले भन्नुभयो कि भारत र श्रीलंका शताब्दीदेखि विकसित गहिरो सभ्यतागत, सांस्कृतिक र आध्यात्मिक सम्बन्धहरूले बाँधिएको छ। दुवै देशहरूको साझा बौद्ध विरासतको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो कि यो अटुट सम्बन्ध भारत र श्रीलंकाको बीच सौहार्द महत्वपूर्ण र महत्वपूर्ण

0: सम्बन्धहरूको नीव हो। श्री बिरलाले यी कुरा श्रीलङ्काको महिला सांसदहरूको समूहसितको बातचितको अवधि भन्नुभएको हो। 11 मई 2000 संसदीय निगरानी समितिका अध्यक्ष श्री एस एम मारिकरको नेतृत्वमा श्रीलङ्काई संसदीय प्रतिनिधि मण्डलको साथ हालैमा भएको आफ्नो बातचितको उल्लेख गर्नुहुँदै दुवै देशहरूको बीच संसदीय आदान प्रदानको बढ्दो आवृत्तिमाथि सन्तोष व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो कि सांसदहरूको बीच निरन्तर संवाद र नियमित सम्पर्कले भारत श्रीलङ्का अन्तर संसदीय सम्बन्धहरूलाई नयाँ गति प्रदान गरेको छ र आपसी समझलाई बलियो गरेको छ। भारतको लोकतान्त्रिकतामा शासन र राष्ट्र निर्माणको हरेक क्षेत्रमा सहभागी छन्, चुनावी प्रक्रियादेखि नीति निर्माण र नेतृत्व भूमिकासम्म। उहाँले टिप्पणी गर्नुभयो कि भारतको दृष्टिकोण महिला विकासबाट महिला नेतृत्वको विकासमा परिवर्तन भएको छ। उहाँले थप भन्नुभयो कि प्रधानमन्त्री नरेन्द्र मोदी दृढ विश्वास गर्नुहुन्छ कि जब महिलाहरूले विकासको नेतृत्व गर्छन् समाजहरू थप समावेशी, सन्तुलित र दिगो हुँदछ। श्री बिरलाले थप उल्लेख गर्नुभयो कि नयाँ उद्घाटन गरिएको संसद भवनमा भारतको संसदले पारित गरेको पहिलो कानून नारी शक्ति वन्दन अधिनियम थियो, जसले लोकसभा र राज्य विधानसभाहरूमा महिलाहरूको लागि 33% आरक्षण अनिवार्य गर्दछ। उहाँले कानूनलाई एक ऐतिहासिक कदमको रूपमा वर्णन गर्नुभयो, जसले महिलाहरूलाई देशको विधायी प्रक्रियाहरूमा अझ निर्णायक भूमिका खेल्न सक्षम बनाउनेछ, जसले भारतको लोकतान्त्रिक यात्रामा एक परिवर्तनकारी अध्यायको सुरुवात गर्नेछ।
1: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েভ 421.9 মিটারে, অর্থাৎ 711 কিলোহার্জে, এবং একই সাথে নিউজ অন এআইআর অ্যাপের মাধ্যমে। এখন গান পরম্পরা অনুষ্ঠানে সন্তুর বাজিয়ে শোনাবেন পণ্ডিত ভজন সোপারি।

0: अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। समाचार। भारतीय जनता पार्टीले पश्चिम बंगाल विधानसभा अध्यक्ष पदको लागि रथिन्द्र बोसलाई उम्मेद्वारको रूपमा घोषणा गरेको छ। पश्चिम बंगाल सरकारले आलू, प्याज, फल, सब्जी, अन्न र अन्य आवश्यक वस्तुहरूको अन्तर्राज्य आवागमनमा लगाइएको सबै प्रतिबन्धहरू हटाएको छ। राज्य सरकारले सबै सरकारी र सरकारी सहायता प्राप्त विद्यालयहरूमा बिहानको एसेम्ब्लीमा वन्दे मातरम गाउन अनिवार्य गरेको छ। पश्चिम बंगालका मुख्य निर्वाचन अधिकारीले राज्यभरिका जिल्ला निर्वाचन अधिकारी र निर्वाचक पञ्जीकरण अधिकारीहरूलाई मतदाता सूचीको व्यापक सत्यापन गर्न निर्देश दिएको छ र पश्चिम बंगाल उच्च माध्यमिक शिक्षा परिषदले आज वर्ष 2026 उच्च माध्यमिक परीक्षाको परिणाम घोषित गरेको छ। अब समाचार विस्तारमा। भारतीय जनता पार्टीले पश्चिम बंगाल विधानसभा अध्यक्ष पदको लागि पहिलो पटक विधायक बनेका रथिन्द्र बोसलाई उम्मेद्वारको रूपमा घोषणा गरेको छ। मुख्यमन्त्री तथा सदनका नेता शुभेन्दु अधिकारीले स्वयं वहाँको नामको आज घोषणा गर्नुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले सोशियल मीडिया पोस्टमा भन्नुभएको छ, कुचबिहार दक्षिणका भाजपा विधायक रथिन्द्र बोसलाई 18 पश्चिम बंगाल विधानसभाको अध्यक्ष पदको लागि पार्टीको उम्मेद्वारको रूपमा मनोनित गरिएको छ। रथिन्द्र बोसले यस विधानसभा चुनावमा कुचबिहार दक्षिण सीटबाट तृणमूल कंग्रेसका उम्मेद्वार अभिजित डे भौमिकलाई 23,000 भन्दा बढी मतको अन्तरले पराजित गर्नुभएको छ। रथिन्द्र बोस वर्तमानमा भाजपाको उत्तर बंगाल इकाईका संयोजक हुनुहुन्छ र लामो समयदेखि राष्ट्रिय स्वयंसेवक संघ र भाजपासित जोडिनु भएको छ। पश्चिम बंगाल सरकारले आलू, प्याज, फल, सब्जी, तेलहन, खाद्यान्न र अन्य आवश्यक वस्तुहरूको अन्तर्राज्य आवागमनमा लगाइएको सबै प्रतिबन्ध हटाएको छ। यी प्रतिबन्धहरू विगतमा तृणमूल कंग्रेस सरकारले लगाइएको थियो र यी प्रतिबन्धहरूका कारण किसानहरू विशेष गरी आलू उत्पादकहरूले ठूलो क्षति बेहोर्नु परेको थियो। विधानसभा चुनाव अघि भारतीय जनता पार्टीले किसानहरूलाई यी प्रतिबन्धहरू हटाउने वाचा गरेको थियो। सुन्नुहोस् यसबारे एक रिपोर्ट।
1: आलू, प्याज, सब्जी, फल, खाद्यान्न र तेलहन जस्ता वस्तुहरू अब राज्यको सीमाबाट कुनै अवरोध बिना स्वतन्त्र रूपमा पठाउन सकिन्छ। जिल्ला प्रशासन, पुलिस र परिवहन अधिकारीहरूलाई यो आदेशको सुचारू कार्यान्वयन सुनिश्चित गर्न निर्देश दिएको छ। यो निर्णयले साना तथा सीमान्त किसानहरूका साथै व्यापारीहरूलाई पनि लाभ पुर्याउनेछ। अब किसानहरूले आफ्नो उत्पादको उचित मूल्य पाउनेछन्। मुख्यमन्त्रीले अन्तर्राज्य सीमामा सामानले भरिएका वाहनहरूलाई अनावश्यक रूपमा रोकेमा वा दुर्व्यवहार गरेमा सम्बन्धित अधिकारीहरूमाथि कडा कार्यवाही गरिने चेतावनी पनि दिनुभएको छ। आकाशवाणी न्यूज कोलकाताबाट सन्दीपन दासगुप्ताको रिपोर्टका साथ समाचार कक्षबाट अलिसा खवास।
0: यसैबीच पश्चिम बंगाल सरकारले शिक्षक भर्ती, नगरपालिका निकाय भर्ती र सहकारी सेवा भर्ती घोटालासित सम्बन्धित मामिलाहरू केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईलाई सुम्पिने निर्णय गरेको छ। पश्चिम बंगालमा स्कूलको प्रार्थना सभाहरूको सम्बन्धमा एउटा प्रमुख प्रशासनिक फैसला आएको छ। राज्य सरकारले सबै सरकारी र सरकारी सहायता प्राप्त विद्यालयहरूमा बिहानको एसेम्ब्लीमा वन्दे मातरम गाउन अनिवार्य गरेको छ। स्कूल शिक्षा विभागले जारी गरेको आधिकारिक निर्देशमा यसलाई तत्काल प्रभावबाट कार्यान्वयन गर्न भनिएको छ। स्कूल शिक्षा निदेशकद्वारा 13 मईमा जारी गरिएको पत्रमा भनिएको छ कि प्रार्थना सभा वन्दे मातरमको गायनबाट शुरू हुनुपर्नेछ ताकि यसलाई राज्यका सबै स्कूलहरूमा समान रूपमा लागू गर्न सकियोस्।
2: विभागीय अधिकारीहरूले विद्यालयहरूलाई सम्पूर्ण प्रक्रियाको रेकर्ड राख्न भनेका छन्। साथै आवश्यक परेमा भिडियो कागजातहरू पनि अनिवार्य गर्न सकिने संकेत गरेका छन्। उल्लेखनीय छ कि अहिलेसम्म रविन्द्रनाथ टेगोरद्वारा रचित राष्ट्रिय गीत जन गण मन मुख्यतया राज्यका विद्यालयहरूमा गाइँदै आएको छ। टिएमसी सरकारको कार्यकालमा 1905 बंगभंग आन्दोलनसित सम्बन्धित टेगोरद्वारा रचित राज्यगीत बांग्लार माटी, बांग्लार जल, पनि प्रार्थना सभामा सामेल गरिएको थियो। अब वन्दे मातरमलाई अनिवार्य गरेपछि राज्यका विद्यालयहरूको प्रार्थना सभामा राष्ट्रिय गीत र राज्य गीतका साथै थप एक राष्ट्र प्रतीक जोडिएको छ। मानिक लामा, आकाशवाणी खरसाङ।
0: पश्चिम बंगालको सत्तारूढ भारतीय जनता पार्टी सरकारले राज्यका सार्वजनिक स्थानहरूमा गौ हत्या र पशु वधलाई लिएर कडा अडान लिएको छ। प्रदेश

0: विशेष रिपोर्ट।
1: सरकारले कुनै पनि जानवरको वध गर्नु अघि त्यो 14 वर्षभन्दा माथिको छ र प्रजनन वा काम गर्न अयोग्य भएको वा रोग चोटपटक वा विकृतिका कारण स्थायी रूपमा अशक्त भएको प्रमाणित गर्न अनिवार्य हुने स्पष्ट पारेको छ। यो प्रमाणपत्र नगरपालिका अध्यक्ष वा पञ्चायत समितिका सभापति तथा सरकारी पशु चिकित्सा अधिकारीले संयुक्त रूपमा जारी गर्नेछ। अनुमति बिना पशु वध गर्नेहरू विरूद्ध कड़ा कानूनी कार्यवाही गर्नेछ। सरकारले यो पनि स्पष्ट पारेको छ कि वधको लागि अनुमति दिएका जनावरहरू अधिकृत बुचड खानाहरूमा मात्र वध गर्न सकिनेछ। खुला ठाउँमा सड़कमा वा सार्वजनिक क्षेत्रहरू वध गर्न कड़ा रूपमा निषेध गरिनेछ। अधिसूचनामा भनिएको छ कानून उल्लङ्घन गर्नेलाई 6 महिना सम्मको जेल 1,000 रुपियाँ सम्मको जरिवाना वा दुवै सजाय हुन सक्नेछ। राज्य सरकारले सबै जिल्ला प्रशासन नगरपालिका र पञ्चायत अधिकारीहरूलाई यस कानूनको कड़ाईका साथ पालन गर्न सुनिश्चित गर्न निर्देशन दिएको छ। सरकारले कलकत्ता उच्च न्यायालयको 2018 आदेश र 2022 जारी दिशा निर्देशहरूको आधारमा यो कदम चालेको हो।
0: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशियल मिडिया ह्यान्डल एक्स एट एआईआर न्यूज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: यो आकाशवाणी खरसाङ हो। पश्चिम बंगालको मुख्य निर्वाचन अधिकारीको कार्यालयले राज्यभरिका जिल्ला निर्वाचन अधिकारीहरू र निर्वाचक पञ्जीकरण अधिकारीहरूलाई मतदाता सूचीहरूको व्यापक सत्यापन गर्न निर्देश दिएको छ। यस अभियान अन्तर्गत आफ्नो बसोबास स्थान परिवर्तन गरेका, पञ्जीकृत ठेगानाहरूमा नबस्ने वा मृत्यु भइसकेका मतदाताहरूको पहिचान गरिनेछ। आज जारी गरिएको एक आधिकारिक बयानमा भनिएको छ कि सबै जिल्लाहरूमा मतदाता सूचीहरूको विस्तृत समीक्षा गरिनु आवश्यक छ र भारतीय निर्वाचन आयोगको दिशा निर्देश अनुसार अयोग्य नामहरू हटाउने प्रक्रिया शुरू गरिनुपर्नेछ। अधिकारीहरूलाई आफ्नो क्षेत्रका मतदाता सूचीको गहन परीक्षण गर्न भनिएको छ। निर्देशहरूमा फारम 7 आवेदनहरूको शीघ्र निस्तारणमा विशेष जोड़ दिएको छ। फारम 7 को प्रयोग मतदाता सूचीमा आपत्ति दर्ता गर्न र नाम हटाउनलाई गरिन्छ। राज्यका सबै जिल्ला प्रशासनिक अधिकारीहरूलाई यो काम प्राथमिकताको आधारमा पूरा गर्न र निर्वाचन आयोगको निर्देशहरूको तत्काल पालना सुनिश्चित गर्न भनिएको छ। निर्वाचन आयोगले आज विशेष गहन पुनरीक्षण एसआईआरको तेस्रो चरणको घोषणा गरेको छ। यसलाई 16 राज्य र 3 केन्द्र शासित प्रदेशहरूमा चरणबद्ध तरिकाले सञ्चालित गरिनेछ। यी राज्यहरू आन्ध्र प्रदेश, अरूणाचल प्रदेश, हरियाणा, झारखण्ड, कर्नाटक, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, उडिसा, पंजाब, सिक्किम, त्रिपुरा, तेलंगाना र उत्तराखण्ड हुन्। केन्द्र शासित प्रदेशहरूमा दिल्ली, चण्डीगढ, दादरा र नगर हवेली तथा दमन र दीव सामेल छन्। नगर निकाय भर्ती घोटालाको जाँचमा प्रवर्तन निदेशालय ईडीले ठूलो दावी गर्दै पश्चिम बंगालका पूर्व अग्निशमन मन्त्री सुजित बोससित सम्बन्धित 2 निजी संस्थानहरूको माध्यमद्वारा कथित रूपमा करोड़ौं रूपियाँको लेनदेन गरिएको छ। एजेन्सीको आरोप छ कि भर्ती घोटालाको कालो धनलाई लुकाउनका लागि यी कम्पनीहरूको प्रयोग गरिएको छ। ईडीले गत 11 मईमा सुजित बोसलाई पक्राउ गरेको थियो। पश्चिम बंगालकी पूर्व मुख्य सचिव नन्दिनी चक्रवर्तीलाई मुख्यमन्त्री शुभेन्दु अधिकारी नेतृत्वाधीन नयाँ सरकारमा महत्वपूर्ण दायित्व सुम्पिएको छ। विधानसभा चुनाव घोषणा भएपछि आयोगद्वारा अपदस्थ गरिएका नन्दिनी चक्रवर्तीलाई अब मुख्यमन्त्री कार्यालय अधीनस्थ विकास कार्यहरूको प्रधान समन्वयकको रूपमा महत्वपूर्ण दायित्व दिएको छ। सीपीआईएमका वरिष्ठ नेता तथा पूर्व सांसद सुधांशु सिलको आज बिहान कोलकाताको एक निजी अस्पतालमा निधन भयो। वहाँ 81 वर्षको हुनुहुन्थ्यो। 27 मार्च 1945 जन्मिएका सिलको राजनीतिक जीवन गौरवशाली थियो। वहाँले 2001 2004 जोरा बगान निर्वाचन क्षेत्रबाट विधायकको रूपमा तथा 1990

0: 15 सम्म 5 पल्ट कोलकाता नगर निगमका पार्षद र महापौर परिषदका सदस्यको रूपमा कार्य गर्नुभएको थियो। पश्चिम बंगाल उच्च माध्यमिक शिक्षा परिषदले आज वर्ष 2026 को उच्च माध्यमिक परीक्षाको परिणाम घोषित गर्यो। यस वर्ष उच्च माध्यमिक परीक्षामा कुल 6,35,931 विद्यार्थीहरूले पंजीकरण गराएका थिए। त्यसमध्ये 6,26,258 परीक्षार्थीहरूले परीक्षा दिएका थिए। कुल 5,71,355 विद्यार्थी सफल घोषित भएका छन्। परीक्षाको कुल उत्तीर्ण प्रतिशत 91.23 रहेको छ। अधिक जानकारी हाम्रो संवाददाताबाट।
1: मिदनापुर जिल्लाको उत्तीर्ण प्रतिशत 94.19 रह्यो, जो राज्यमा सर्वाधिक हो। यस वर्षको मेधा सूचीमा शीर्ष 10 स्थानहरूका 64 विद्यार्थीहरूले स्थान बनाएका छन्, जसमा 56 छात्र र 8 छात्रा सामेल छन्। अद्वित पालले 496 अंक ल्याएर राज्यमा प्रथम स्थान प्राप्त गरेका छन्। परिषदले विद्यार्थीहरूले आधिकारिक वेबसाइटमा आफ्नो रोल नम्बर र पंजीकरण संख्या दर्ता गरेर आफ्नो परिणाम हेर्न सक्ने बताएको छ। विद्यालयहरूबाट मार्कसिट र प्रमाण पत्र वितरण गर्ने प्रक्रिया पनि शुरू भएको छ। साथै पोस्ट पब्लिकेशन स्क्रुटिनी र पोस्ट पब्लिकेशन रिभ्यूका लागि आवेदन प्रक्रिया 14 मईको राति 12 बजेपछि शुरू हुनेछ। सपन सुब्बा, आकाशवाणी समाचार।
0: यस अवसरमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले परीक्षामा उत्तीर्ण हुने सबै विद्यार्थीहरूलाई शुभकामना र बधाई दिनुभएको छ। दार्जीलिङका लोकसभा सांसद राजु विष्टले सिलगढीको 3 माइल सेवक रोडमा रहेको मौर्य भवनको 3rd तल्लामा अवस्थित उत्तर बंगालको लघु उद्योग भारतीको नयाँ कार्यालयको उद्घाटन गर्नुभएको छ। यस कार्यले सिलगढी, दार्जीलिङ पहाड़, तराई, डुवर्स र उत्तर बंगाल क्षेत्रमा नयाँ आर्थिक चेतनाको उदयलाई संकेत गर्दछ। यसले माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको आत्मनिर्भर भारतको दृष्टिकोणलाई अझ अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ। यो कार्यालयले लाखौं साना उद्योगपति, व्यवसायी, स्टार्टअप संस्थापक र युवा उद्यमीहरूको आकांक्षालाई समर्थन गर्नेछ। जीटीएका प्रमुख कार्यपाल अनित थापाले आज पत्रकारहरूसित कुराकानी गर्दै गोजो मोमोका नेताहरूले आधिकारिक रूपमा जीटीएका मुख्य सचिवसित भेट गरेको जानकारी दिनुभएको छ। उहाँले नेताहरू बीचको राजनीतिक मतभेदका कारण पहाड़का सर्वसाधारणले दुःख पाउन नहुने बताउँदै आधिकारिक भेटघाटको स्वागत गर्नुभयो। थापाले जीटीए एक स्वायत्त निकाय भएकोले यसको प्रशासनिक कार्य हाल नियमित रूपमा सञ्चालन भइरहेको जानकारी गराए। भविष्यमा राष्ट्रिय राजनीतिक दलहरूसित सहकार्य हुने वा नहुने भन्ने प्रश्नमा उहाँले अहिले नै केही भन्न नसकिने अवस्था नरहेको र समयसितै परिस्थिति स्पष्ट हुँदै जाने बताउनु भएको छ। दार्जीलिङको हुक्कर रोड स्थित एक निजी होटलमा आज अचानक आगो लागेको खबर प्राप्त भएको छ। होटलका कर्मचारीहरू तथा स्थानीय बासिन्दाहरूको सक्रियतामा आगोलाई तत्काल नियन्त्रणमा लिन सफल बनेका छन्। घटनापछि केही समयमै अग्निशमन विभागको टोली पनि घटनास्थलमा पुगेको थियो, तर दार्जीलिङ क्षेत्रमा रहेको ट्राफिक जामका कारण अग्निशमन वाहन समयमै घटनास्थलमा पुग्न नसकेको जानकारी प्राप्त भएको छ। घटनामा कुनै मानवीय क्षतिको खबर प्राप्त नभए पनि आगलागीको कारणबारे जाँच भइरहेको बताइएको छ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। भारतीय जनता पार्टीले पश्चिम बंगाल विधानसभा अध्यक्ष पदको लागि रथिन्द्र बोसलाई उम्मेद्वारको रूपमा घोषणा गरेको छ। पश्चिम बंगाल सरकारले आलु, प्याज, फल, सब्जी, अन्न र अन्य आवश्यक वस्तुहरूको अन्तर्राज्यीय आवागमनमा लगाइएको सबै प्रतिबन्धहरू हटाएको छ। राज्य सरकारले सबै सरकारी र सरकारी सहायता प्राप्त विद्यालयहरूमा बिहानको एसेम्ब्लीमा वन्दे मातरम गाउन अनिवार्य गरेको छ। पश्चिम बंगालका मुख्य निर्वाचन अधिकारीले राज्यभरिका जिल्ला निर्वाचन अधिकारी र निर्वाचक पंजीकरण अधिकारीहरूलाई मतदाता सूचीको व्यापक सत्यापन गर्न निर्देश दिएको छ र पश्चिम बंगाल उच्च माध्यमिक शिक्षा परिषदले आज वर्ष 2026 को उच्च माध्यमिक परीक्षाको परिणाम घोषित गरेको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।
2: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েভ 421.9 মিটার অর্থাৎ 711 কিলোহার্টজে এবং নিউজ অন এআইআর অ্যাপে। এখন শুরু হচ্ছে হিন্দি ছায়াছবির

शुरू गरौं आजका मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा सहभागी हुने, प्रधानमन्त्री मोदीले भोलि युएई राष्ट्रपतिसँग भेट गर्नुहुने, एनडीआरएफले 20 वर्षमा जीवन जनताको विश्वास जित्न केन्द्रीय मन्त्री ज्योतिरादित्यनाथ सिन्धिया आजदेखि 3 दिने सिक्किम भ्रमणमा, अनि सिक्किममा 50% सरकारी कर्मचारीलाई वर्क फ्रम होम लागू गरिने समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू आगामी मे 27

0: मा सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा सहभागी हुनुहुने भएको छ। विश्वविद्यालयका अनुसार समारोहमा सन् 2023-24 र 25 ब्याचका विद्यार्थीहरूलाई डिग्री प्रदान गरिनेछ। कार्यक्रममा विभिन्न शैक्षिक तथा प्रशासनिक अधिकारीहरू पनि सहभागिता रहने बताइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि अबुधाबीमा युएईका राष्ट्रपति मोहम्मद बिन जायद ई नयनसँग भेटवार्ता गर्नुहुनेछ। भेटमा रणनीतिक, आर्थिक तथा प्रविधि साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। भारत र युए बीच ऊर्जा, रक्षा, व्यापार तथा प्रविधि क्षेत्रमा सहकार्य विस्तार हुँदै गएको छ। दुवै देशले सन् 2032 द्विपक्षीय व्यापार 200 अरब डलर पुर्याउने लक्ष्य लिएका छन्। युए भारतको दोस्रो ठूलो निर्याता गन्तव्य रहेको छ, साथै त्यहाँ 40 लाख भन्दा बढी भारतीय बसोबासो तथा कार्यरत छन्। केन्द्रीय गृहमन्त्री अमित शाहले राष्ट्रिय विपद प्रतिक्रिया बलले 20 वर्षको छोटो अवधिमै देशका 140 करोड़ जनताको विश्वास जित्न सफल भएको बताउनु भएको छ। गाजियाबादमा आयोजित राष्ट्रपति कलर समारोहमा उहाँले विपदका बेला एनडीआरएफ घटनास्थल पुग्दा नागरिकले राहतको महसुस गर्ने बताउनुभयो। उहाँले एनडीआरएफले हजारौं सुरक्षाकर्मी, नागरिक सुरक्षा कर्मचारी र स्वयंसेवकलाई तालिम दिएको जानकारी दिँदै विपद व्यवस्थापन क्षेत्रमा भारत विश्व स्तरमा अग्रिन बनेको उल्लेख गर्नुभयो। उहाँले थप भन्नुभयो,
1: एनडीआरएफ को राष्ट्रपति निशान का सम्मान दिया गया, वो हम सब के लिए गौरव और प्रतिष्ठा की बात है। ये सम्मान एनडीआरएफ के समस्त बल के सेवा, साहस, शौर्य और समर्पण के संचित गुणों का सम्मान है। 20 साल के कम अंतराल के अंदर आपदा बचाव के क्षेत्र में भारत को वैश्विक नक्शे पर रखने का काम एनडीएमए और एनडीआरएफ ने किया।
0: पूर्वोत्तर क्षेत्र विकास तथा संचार मंत्री ज्योतिरादित्य सिन्धे आज राति 3 दिने भ्रमणका लागि सिक्किम आइपुग्नुहुनेछ। भोलि उहाँले तिमितारको स्थित सिक्किम राज्य विश्वविद्यालयको भ्रमण गर्नुको साथै नाम्ची पर्यटन सर्किट, पीएम डिभाइन अन्तर्गत भालीढुङ्गाको स्काईवक परियोजना तथा गान्तोक स्थित अर्किडेरियम परियोजनाको समीक्षा गर्नुहुनेछ। शनिबार उहाँले नथुला भ्रमण गरी कैलाश मानसरोवर यात्रा सम्बन्धित पर्यटक पूर्वाधार परियोजनाको निरीक्षण गर्नुहुनेछ। साथै उपराष्ट्रपति सीपी राधाकृष्णनसँगै सिक्किम राज्य स्थापना दिवस कार्यक्रममा सहभागी भई विभिन्न परियोजनाको उद्घाटन तथा शिलान्यास गर्नुहुनेछ। रक्षा राज्य मन्त्री सञ्जय सेठले अपरेशन सिन्दूर भारतको महत्वपूर्ण सफलता भएको बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित कलम एण्ड कवच कार्यक्रममा उहाँले स्वदेशी हतियार र प्रणाली प्रयोग गर्दै भारतले छिटो र समान वयक क्षमता प्रदर्शन गरेको उल्लेख गर्नुभयो। उहाँले आधुनिक भारतले विज्ञान र सैन्य शक्तिलाई सँगसँगै अघि बढ़ाइरहेका तथा साइबर र अन्तरिक्ष जस्ता नयाँ चुनौती सामना गर्न प्रविधि र आत्मनिर्भरमा जोड़ दिइरहेको बताउनुभयो। कार्यक्रममा रक्षा क्षेत्रको विकास, प्रविधि, नवप्रवर्तन तथा आत्मनिर्भर भारत सम्बन्धित विषयमा छलफल भइरहेको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यमा खर्च घटाउने उपाय लागू गर्न विभिन्न विभागलाई निर्देशन दिनुभएको छ। गान्तोकमा आज वरिष्ठ अधिकारीहरूसँगको बैठकमा उहाँले 50% सरकारी कर्मचारीलाई वर्क फ्रम होम लागू गर्ने निर्देशन दिनुभयो। मुख्यमन्त्री तामाङले सरकारी कर्मचारीको विदेश भ्रमण 1 वर्षका लागि स्थगित गर्न तथा शनिबार र आइतबारलाई विदाका रूपमा कायम राख्न पनि निर्देशन दिनुभयो। उहाँले राज्यका सबै जिल्लामा अड इवन सवारी नियम लागू गर्न र सरकारी सवारी प्रयोग गरी अन्तर जिल्ला तथा राज्य बाहिर यात्रा गर्न रोक लगाउन पनि निर्देशन दिनुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा ब्रिक्स बैठकमा सहभागी विभिन्न देशका विदेश मन्त्रीहरूसँग भेट गर्नुभएको छ। भेट गर्नमा रूसका विदेश मन्त्री, इरानका विदेश मन्त्री, दक्षिण अफ्रिका र ब्राजिलका विदेश मन्त्रीहरू पनि रहेका छन्। यसअघि विदेश मन्त्री डाक्टर एस जयशंकरले विश्व शान्ति, संवाद र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले थप भन्नुभयो,
2: Our discussions must advance sustainable development while upholding principles of equity and common but differentiated responsibilities. Technological advancements are reshaping the global landscape. It can be leveraged for good governance and inclusive growth. Peace and security remain central to the global order. Recent conflicts only underline the importance of dialogue and diplomacy. There is also a deeply shared interest in strengthening cooperation against it.
0: भारत निर्वाचन आयोगले विशेष संलग्न मतदाता नामावली पुनर्वालोकनको तेस्रो चरण घोषणा गरेको छ। यो प्रक्रिया चरणबद्ध रूपमा 16 राज्य र 3 केन्द्र शासित प्रदेशमा सञ्चालन गरिने जनाइएको छ। यस चरणमा आन्ध्र प्रदेश, कर्नाटक, महाराष्ट्र, पंजाब, सिक्किम लगायत विभिन्न राज्य समावेश छन्। साथै दिल्ली, चण्डीगढ तथा दादर र नगर हवेली तथा दमन र दीव पनि यस अभियानमा समेटिएका छन्। निर्वाचन आयोगका अनुसार देशभर मतदाता नामावलीलाई सही व्यवस्थित तथा नयाँ विवरण अनुसार सुधार गर्न यो अभियान सञ्चालन गर्ने लागिएको हो। भारतले ओमानको तट नजिक भारतीय झण्डावाहक जहाजमाथि भएको आक्रमणलाई अस्वीकार्य जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले व्यापारिक जहाज र नागरिक नाविकलाई निशाना बनाइएको प्रति दुःख व्यक्त गर्दै जहाजमा रहेको सबै भारतीय चालक दलका सदस्य सुरक्षित रहेको जानकारी दिनुभयो। भारतले व्यापारिक जहाजमाथि आक्रमण नगर्न तथा समुद्री व्यापार र आवागमन अवरुद्ध नगर्न पनि आग्रह गरेको छ। सरकारले देशभर कच्चा तेल, एलपीजी र प्राकृतिक ग्यासको पर्याप्त आपूर्ति भइरहेको जनाएको छ। पेट्रोलियम मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले एलपीजी वितरण सामान्य रहेको र कुनै समस्या नरहेको बताउनुभयो। यसैबीच ओमानको समुद्री क्षेत्रमा दुर्घटना परेको भारतीय जहाजका 14 भारतीय चालक दलका सदस्यलाई सुरक्षित उद्धार गरिएको सरकारले जनाएको छ। रूसका विदेश मन्त्री सर्गिक ल्याभ्रोभले आज नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा विदेश मन्त्री ल्याभ्रोभले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री मोदी बीच गत वर्ष भएको भारत रूस वार्षिक शिखर सम्मेलनपछि द्विपक्षीय सहकार्यमा भएको प्रगतिबारे जानकारी दिनुभएको थियो। भेटमा युक्रेन र पश्चिम एसियाको अवस्था लगायत विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा पनि छलफल भएको थियो। प्रधानमन्त्री मोदीले समस्या समाधानका लागि संवाद र कूटनीतिमा जोड़ दिँदै राष्ट्रपति पुटिनलाई आफ्नो शुभकामना सन्देश पठाउनु भएको छ। सिक्किमले राष्ट्रिय पञ्चायत पुरस्कार 2025 अन्तर्गत गरीब मुक्ति तथा जीविकोपार्जन प्रवर्धन विषयमा राष्ट्रिय सम्मान प्राप्त गरेको छ। मिनिस्ट्री अफ पञ्चायती राजले घोषणा गरेको पुरस्कार अन्तर्गत गेलजिङ जिल्लाको गेजिङ अम्चुङ ग्राम पञ्चायतले पोभर्टी फ्री एण्ड इन्हेन्स लाइभलीहुड्स पञ्चायत श्रेणीमा तेस्रो स्थान हासिल गर्दै 50,00,000 रुपियाँ पुरस्कार प्राप्त गर्ने भएको छ। पञ्चायतले मौरी पालन, बाँसका सामग्री निर्माण, जैविक खेती, बगैंचा खेती तथा स्वरोजगार कार्यक्रम मार्फत ग्रामीण जीविकोपार्जन सुधारमा योगदान दिएको बताएका छन्। पुरस्कार वितरण समारोह आगामी जुन 3 नयाँ दिल्लीमा आयोजना हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच आज बेजिङमा भेटवार्ता भएको छ। भेटमा दुवै नेताले हेम्रुज जालमुर खुल्ला राख्नुपर्नेमा सहमति जनाएका छन्। राष्ट्रपति सी जिनपिङ
3: আকাশবাণী খবর পড়ছি সুদীপ বসু। এখনকার বিশেষ বিশেষ খবর হল, প্রধানমন্ত্রী নরেন্দ্র মোদী আজ নতুন দিল্লিতে ব্রিক্স গোষ্ঠীভুক্ত একাধিক দেশের বিদেশ মন্ত্রীদের সঙ্গে বৈঠক করেছেন। দেশজুড়ে এলপিজি সরবরাহ স্বাভাবিক রয়েছে এবং কোথাও রান্নার গ্যাসের সরবরাহে ঘাটতির কোনো খবর নেই বলে পেট্রোলিয়াম ও প্রাকৃতিক গ্যাস মন্ত্রক জানিয়েছে। পশ্চিমবঙ্গ বিধানসভায় আজও নবনির্বাচিত বিধায়কদের শপথ গ্রহণ পর্ব শেষ হয়েছে। দুদিন মিলিয়ে 290 বিধায়ক শপথ নিলেন। নির্বাচন কমিশন ভোটার তালিকার বিশেষ নিবিড় সংশোধন এসআইআর এর তৃতীয় পর্যায়ের ঘোষণা করেছে। আইপিএল ক্রিকেটে পাঞ্জাব কিংস আজ মুম্বাই ইন্ডিয়ান্সের বিরুদ্ধে খেলছে। আসছে বিস্তারিত খবরে। প্রধানমন্ত্রী নরেন্দ্র মোদী আজ নতুন দিল্লিতে ব্রিক্স বিদেশ মন্ত্রীদের বৈঠকে যোগ দিতে আসা বিভিন্ন দেশের বিদেশ মন্ত্রীদের সঙ্গে সাক্ষাৎ করেছেন। রাশিয়ার বিদেশমন্ত্রী সের্গেই ল্যাভরভ, ইরানের বিদেশমন্ত্রী আব্বাস আরাগাচি, দক্ষিণ আফ্রিকার বিদেশমন্ত্রী রোনাল্ড রামোলা,